Gràcies.

सेंट्रल कमिटी रक्षा अधिन नाराजी गरिरहेकोमा सभामा गुरुप्रसाद हल्यालले सभाको कार्यवाही अघि बढाउनु भएको थियो। अनुरोधका बीच तीनवटा विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। कार्यवाही सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अनुरोधका बीच कार्यसूची अघि

शिक्षकमा

छन्। अर्कोपटक ओडी सरकारको पालन राज्यको ढोली बाजा धेरै राज्यको विदेशमा पुछा हिमालय राज्यको समाचार गरे झण्डै चार करोड ढोलीले पदन मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर सकिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा छेमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विनय कोइरालाको टिप्पणी सहितको खबर छ भने हिमालय सचिव पद्म हरियालले शुक्रबारको बैठकमा अध्यक्ष यस बारेमा जानकारी गराउन सक्नु

साधन गर्न लागेको छ। तर च्याम्पियनसिप सर्टन काल चाहिँ अर्को राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनसिप चाहिँ टोली सिधै एसिया कपमा सुरु हुँदैछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटकको वरियता समेत प्राप्त गर्नेछ। आइसिसी विश्वकप क्रिकेट लिग दुईमा अन्य टोली नेपालले आज अमेरिकाको विरुद्ध प्रतिस्पर्धा गरेको छ। त्यो क्रिकेट टुर्नामेन्टमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अङ्क सुधार गर्ने लक्ष्य राखेको छ। यस टुर्नामेन्टलाई हराएर अमेरिका 35 अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो। नेपाल 22 अङ्कका साथ पहिलो स्थानमा छ। नेपाल

0: क्षेत्र को सुधारेर विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल राजधानी काठम लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: Thank you.

Sziasztok!

0: महिला सांसद को भूमिका का मामला नेपाली कांग्रेस का प्रमुख सचेतक तथा पहले क्षेत्र नंबर एक बार निर्वाचित सांसद वासुदेव थापा सिंह को
1: यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनु छ भन्ने हो भने मैले उहाँहरूलाई नजिक कुरो बुझाइरहेको छु त्यो उहाँले बुझ्नु पनि भएको छ त्यस्तो खासै त्यति चाहिँ आएको छैन तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर मलाई हरेक गाउँ गाउँकै लगाएँ मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिभीले राखेको छु त्यो मैले प्रदेशसँग मस स्थानीय तहमा त्यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त ऊ अगाडि बढ्नु पर्ने त्यो योजनाहरू अझै जान्छ तर यति मात्र फरक हो कि प्लानिङ साथ जान सक्दैन पार्टीले गर्यो भन्ने परेन मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु दैनिकै आवश्यकताकै योजनाहरू हालिदिएको छु जस्तो अस्ति अर्थमन्त्रीले आफूले मैले अगाडि दिएको सबैभन्दा ठुलो परियोजना भनेको दैनिकमा पेट्रोलियम थियो मैले उठाएर मैले भाषणमा मैले भन्नाले भाषणमा गरेन तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा गर्छु भन्ने मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ मैले
0: यसलाई
1: प्राथमिकता दिन्छु भनेर चाहिँ मैले आउने बित्तिकै प्रधानमन्त्रीसँग कामहरू उहाँले निजुनु भयो एक दुई जुनसम्म थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको
0: थिएँ
1: सुनाउनु कुरा चाहिँ सधैँ लगेर मैले उहाँको सचिवालयमा बुझाएँ मैले विशेष ध्यान दिनु त कस्तो अर्थमन्त्रीले भन्नु पनि भएको छ दैनिक पेट्रोलियम भनेर दैनिक पेट्रोलियम मात्र भनेर भन्नु त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जहाँ सडक जुन छ सुरक्षादेखि त्यो सदरमुकाम हुन्छ त्यो सडक सानो हुन्छ त्यसलाई फराकेर स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला अस्ति फर्स्ट सडकको त्यहाँको त्यो कन्सर भइरहँदाखेरि मेसिनहरू नहुँदा बाटो नभनेर अगाडि गएको हुन्छ पछाडि पछाडि गाडी अनि अझै त्यो बाटोहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष गर्छु सबैभन्दा पहिला त्यो बाटो नभनेर कि त्यो उत्खनन गर्छु मात्र भनेर पनि हुन्छ त्यो भन्न सक्नु पर्छ त्यो पनि त विकास गरेर भएको हो नि त भनेरै मैले बाटो बनाइदिन्छु भनेर भनेको छ पहिलो विकास योजना आउँदैछ अब यसमा हेर्न बाँकी छ अब कसरी गभर्मेन्टले कसरी हेर्छ त्यसपछि यो पहिलो भइसकेपछि अर्कोचोटि चाहिँ मैले भन्न
0: सक्छु
1: गर्छु दिन्छु चाहिँ भन्न छैन म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु मैले दिन्छु गर्छु
0: भनेर
1: मैले गर्नु छ त्यहाँ धेरै गर्नु छ मेरो हस्पिटलहरू अस्त व्यस्त छ पूर्णता दिनु छ मेलियादेखि नचिलङ्गासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ त्यो धेरै कामहरू छ गर्ने चाहिँ मैले एउटा ग्रुप प्लान गरेर सबै मैले गर्छु भन्दा पनि मैले यहाँसम्मबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छ स्थानीयबाट पनि गरिरहेको छ त्यसलाई चाहिँ एउटा ग्रुप प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ धेरै चिजहरू छ।

Grazie a tutti.

त्यही हो सबसे सबै मोटिभेसन देखिसकेको विषय सुरु भइरहेछ हामीले अब यो भन्नु करिब वर्षसम्म देशको जनताको भविष्य जोडिएको रहन्छ त्यसैले त्यसैमा हामी अहिले बिचमा छौँ

कार्ड चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दा इन्स्योरेन्स हुन्छ, यसमा चाहिँ भोगल ठुलो हुन्छ, सबै सबैलाई समेटेर लिएर जानुपर्ने, सबैले मिलाएर लिएर जानुपर्ने, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठुलो पार्टी एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, सबैभन्दा ठुलो उत्साह कहाँनिर थियो, जहिले पनि हजुरको गठबन्धन भएर

हरेक गाउँको लिएर ब्याङ्क भन्ने एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु। त्यो मैले प्रदेश तहमा होस् या स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि के त्यसपछि सबैजना आफ्नो क्षेत्रको विकासकै लागि त ऊ अगाडि बढ्न पर्ने त्यो योजनाहरू आफै जान्छ।

पहिलो कुरो भनेको होइन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन, बुझाएको छु। सम्भवत दैनिकलाई हेरिराख्दाखेरि मैले दैनिक आवश्यकता चाहिँ योजनाहरू हालिदिएको छु। जस्तै अस्ति प्रधानमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठुलो परियोजना भनेको दैनिकको पेट्रोलियम थियो, मैले उठाएँ। मैले मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिपक्षमा चाहिँ राखेको थिएँ। मैले यसलाई प्राथमिकता दिन्छु भनेर चाहिँ मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको हो, प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नुभयो एक दिन जुन सभा थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ, सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको साथीहरूलाई मैले बुझाएँ र यसलाई चाहिँ विशेष ध्यान दिनु होइन। अस्ति अर्थमन्त्रीले भन्नु दैलीको पेट्रोलियम भनेर, दैलीको पेट्रोलियम मात्र भनेर भन त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सडक जुन छ सरकारदेखि त्यो सदरमुकाम हुन्छ त्यो सडक सानो छ, त्यसलाई फरक के रहेछ र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि हजुरको मेसिनहरू नयाँ नयाँ बाटोमा भनेर अगाडि अगाडि ढोसे पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उसले पाठहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष गर्छु। सबैजना पहिला त्यो बाटोमा भने कि त्यो उत्खनन गर्छु मात्रै भनेर पनि हुँदैन, त्यो बाटो सबैजना गरिब सुरक्षको बाटो चाहिँ सुरक्षा सदरमुकासम्मको बाटो ठुलो बनाउनु पर्छ, त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको। तर

0: समस्त प्रणालीको पालिकामा आशा यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्ट जब हामीले मान्ने पनि भनिरहेछ सबैजना बसेर हामी प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमा बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ
1: निकालिँदैन।
0: समग्रमा भन्नुपर्दा सायद तिन चार महिनाभित्र चाहिँ कसरी अगाडि प्रणाली कसरी लाने भन्ने कुरामा

Thank you.

0: देख्छ
1: होइन सरकारले निर्णय गरेर कसरी राख्नु त उहाँ सरकारहरूको कुरा हो नि यो हामीलाई त्यति त्यसको त्यो सेन्टरमा चाहिँदैन
0: भनेर
1: त्यति यसको यसमा हाम्रो चर्चा छैन त्यो सरकारले हटाउनु भयो सरकारले जे निर्णय गर्नुहुन्छ

0: सरल तर कडाकी लिएर भनिरहेका छन्। हामीले पछिल्लो समय नसिनौँ कि पार्टी सफलको कारणले नै होइन, पनि त्यसैले अब एक्सपायर जहाँ गरौँ तपाईँको पटकै देखिया छैन, त्यो जना पनि त्यो प्रश्न टाँच्नु भयो। यसलाई कतिको दुःख लाग्छ एउटा
1: यसको चाहिँ म धेरै गरिरहन चाहने, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू, उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर मैले समयले चाहिँ चासो दिँदैन होइन। यो पार्टीभित्रको नेताहरूले नै सटाउनुहुन्छ यसको त्यो चाहिँ अब माध्यमिकसँग नजिकै छ, माध्यमिकसँग नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजो दिन हामीलाई भएको पनि भोलि पनि हुन्छ। यो विचार समूह हो, भोलि माध्यमिकसँग गइरहेको छ, त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाएको थियो नि, थिएन त थियो नि, हामी हिजो पनि कोही विषय नम्बर जानुहुन्थ्यो, कोही कुरा लुक जानुहुन्थ्यो,
0: त्यो
1: सामान्य अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिएर छु। त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ, उहाँहरूले
0: सचेतन भइसकेपछि त्यो पार्टीको शीर्षभित्रसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा आज संसदमा यो कुरा उठाउने भन्ने ढङ्गबाट हुँदाखेरि
1: त्यो चाहिँ हुँदो रहेछ। कति चिजहरू चाहिँ मैले अरूहरू म्यानेजरहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नु हुँदो रहेछ, प्रमुख भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ। हजुर, पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर
0: चाहिँ
1: आफूले पनि भन्न पाइयो, तर अरू सांसदहरूले 100% आफूले दिन्छु भनेर आउनुहुन्छ नि त होइन,
0: उहाँहरूले
1: 100% निजी विचार दिन सक्नुहुन्छ। हाम्रो चाहिँ केही पार्टीको दिनु पर्यो, केही आफूले निजी दिनु पर्यो।
0: थ्याङ्क यू।

कार्यक्रम सम्पन्न दार्जिलिङ नगरपालिकाका विभिन्न स्थानमा भएको

पास करूं मगर पालिका में आर्थिक वर्ष 2082-83 को स्वीकृत कार्यक्रम अनुसार मात नमूना संक्रमण तथा मात परीक्षण शिविर संचालन होने पाएको छ। पालिकाले जारी गरेको सूचना अनुसार मात परीक्षण गराउन इच्छुक कृषकहरूले आफूलाई पाइपर्ने स्थान र समयमा माटोको नमूनालाई परीक्षण गराउन अनुरोध गरिएको छ। त्यही गरिएको कार्यक्रम अनुसार 2083 साल आज पाँचपुर नगरपालिका वार्ड नम्बर 8 स्थित लक्ष्मणा साना किसान कृषि सहकारी संस्थाहरूमा शिविर सञ्चालन भएको छ। त्यसै गरी जेठ 12 गते पाँचपुर नगरपालिका 6 वडा कार्यालय भवनमा माटो नमूना संकलन तथा माटो परीक्षण कार्यक्रम सञ्चालन गरिने जनाएको छ। नगरपालिकाले माटो परीक्षणबाट कृषकहरूको माटो अवस्था पहिचान गरी उपयुक्त बाली तथा अपेक्षा गरेको छ। माटोको सही नमूनाबाट मात्रै सही नतिजा प्राप्त हुने भएकोले माटो नमूना संकलनको महत्वपूर्ण प्रक्रिया पूरा गरी नमूना तोकिएको दिन दिउँसो 1 बजेसम्म ल्याउन कृषि विकास शाखा आग्रह गरेको छ। अनादर मुद्दामा खुला रहेका बाँसकोरीका दुईजनालाई जिल्ला प्रहरी कार्यालय प्रक्रियाले पक्राउ गरेको छ। जिल्ला अदालत प्रख्याको 2082 साल पुरुष 9 गतिको फैसला आदेश अनुसार चेक अनादर मुद्दामा जनाले एक एक

निर्णय अंतर्राष्ट्रीय संस्था फाइनेंशियल एक्शन टास्क फोर्स ने ग्रे लिस्ट में पड़े नेपाल मुक्त सूची बाहर निस्कने सूची सुनिश्चित न सकेको छैन। सरकारी रकमको चलनदेखि घरका कतिपय व्यवसायमा समेत अवैध आर्जनको रकम भेटाने हुने क्रम नरोकिएको भन्दै एफटिएफले फेरि पनि नेपालमै आएर सचेत गराएको छ। नेपाल प्रहरी सहित नेपालका अनुसन्धान गर्ने निकायहरूले पनि सम्पत्ति शुद्धिकरण र आर्थिक अपराधमा निर्मम परिरहेको भन्दै एफटिएफको टोलीलाई आश्वस्त पार्न कोसिस गरिरहनु भएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा वित्तीय लगानी सम्बन्धी निगरानी राख्ने एफएटीएफको एसिया प्यासिफिक क्षेत्रीय टोली एफपीजीले नेपालमा अवैध सम्पत्ति तथा सम्पत्ति शुद्धिकरणमा भइरहेको कार्यवाही बारे गम्भीर चासो राखेको छ। विशेष गरेर नेपालले अवैध आर्जन र सम्पत्तिलाई संरक्षण गरेर आतंकवादमा हुन सक्ने लगानीलाई रोक्ने प्रयास नगरेको भन्दै एफएटीएफको टोलीले अनुसन्धान गर्ने निकायहरूसँग लिएको हो। एक वर्षदेखि ग्रेलिस्टमा रहेको नेपालका लागि दुई वर्षका लागि सुधारको मौका दिएपछि सरकारले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गर्ने निकायहरू पठाएको थियो। त्यसमध्ये नेपाल प्रहरीले सबैभन्दा धेरै मुद्दा दायर गरेको छ। करिब तीन वर्षमा नेपाल प्रहरीले सम्पत्ति शुद्धिकरण सम्बन्धी 21 मुद्दा दायर गरेको छ। कुनै अपराधमा संलग्न व्यक्तिले गैर कानूनी रूपमा आर्थिक सम्पत्तिमाथि पनि अनुसन्धान गरेको प्रहरीले व्यक्ति जनालाई पक्राउ गरेर मुद्दा दायर गरेकोमा हालसम्म दुईवटा मुद्दा अदालतबाट अन्तिम फैसला आएको छ। दुई करोड 20 लाखको सम्पत्ति जफत गरेको छ भने 43 करोडको सम्पत्ति रोक्न गरेको छ। अधिकांश हुन्डी सट्टेबाजी लागू औषध कारोबारी क्रिप्टो करेन्सी मानव बेचबिखन सरकारी ठगी लगायत कसुरमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भएको छ। उहाँहरूबाट 11 अर्ब रूपियाँ बराबरको रकम वैध देखिएको भन्दै असुल गर्न माग गरेको छ। नेपाल प्रहरीले आगामी 3 वर्षको लागि चाहेको रणनीतिक योजनामा पनि आर्थिक अपराध र सम्पत्ति शुद्धिकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको छ। हामी समाचार अन्त्यमा आइसकेका छौँ। समाचार सक्नु अघि समाचारका मुख्य शीर्षक एकपटक बढ्दो गम्भीरता प्रभावको लहरले जनजीवन प्रभावित असर बस्ने उपाय बारे मौसम मन्थन कार्यक्रम सम्पन्न। बाँसपोली नगरपालिकाका विभिन्न स्थानमा माटो परीक्षण शिविर सञ्चालन हुँदै चेक अनादन मुद्दाको फरार प्रतिवादी प्रक्रिया प्रणालीको नियन्त्रणमा बर्तियाका 8 स्थानीय तहमा बेलुचुक मधुबनमा नगरपालिकामा सबैभन्दा बढी र सम्पत्ति शुद्धिकरणको खोजी नीति। ७ बजेको समाचार यति नै बेलुकी 5 बजेको मौसम बुलेटिन लिएर आउनेछौ। तबसम्मको लागि प्राथमिक साथी कमिश्नर प्रश्नले मोहन कुमार पनि बिताउँछु। रेडियोको नमस्कार।

Thank you.

सुनचारी के बताया जाएगा।

समयमा स्थानमा हुँदा भएको छ स्वास्थ्य सबको शेर्जना सीमा

असाल इच्छुक किसान एक समूहले समयमा भूमिका पत्रपाटी खरिद बिक्री गरी मौका तपाईँलाई भारतीय अनुरोध छ।

Cristo.

आवश्यक जानकारी दिएको छ। नेपाल सरकार

0: aquí pues tú también.
1: तपाईँको पैसा लगाउने फोन नम्बर 18 10 5

0: श्रेष्ठ युगेन्द्र
1: श्रेष्ठ एरोगेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, क्युएस 312, आइएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राधा 4, सावित्री 6-54, श्यामा मन्सुली, राम धान 606, 505, 301, यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एरोगेटमा आइसकेको छ।
0: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषारी पशु पक्षीको औषधि उपचार सुखद मूल्यमा गरिन्छ।
1: स्थान श्रेष्ठ एग्रोभेट भास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
2: आर्थिक संस्थाबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि

0: निराशा
1: मनम का विचार हुनु
0: निराशा गर्नु खुशी नहुनु
1: कुनै कुरामा दुखिदा हुनु वा झुकिनु
0: धेरै रिसाउनु वा आफूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पुरा गर्न नसक्नु
0: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोऱ्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
0: त्यस्ता लक्षण देखिए

0: समयमा किस्ता तिर्न कतिर छ भयङ्कर लघु वित्त संस्थाहरूको जस्ता मन्दिर क्षेत्रबाट जहाँ टिकी ऋण पाले छन्
1: कर्जा भुक्तानी गर्दा ऋणी कानुनी हो नैतिक दायित्व हो
2: हिमित नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड हो रेडियो गुरुबाबा एफएम का सहकारीमा जनहित जारी सन्देश

विश्व भर का

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।

Esta margarita está ahí, esto es todo.

एक पटक सेवा करने भोपाल बस से दिन वाला हस्त धन्यवाद।

Thank you.

Yeah.

Thank you.

0: तपाईँलाई थाहा छ अब आउने महिना हजुर रोटी उत्पादन गर्ने गएपछिमा धेरै कमीले गर्दा रोटी उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा परासा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र जोखिमले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्ट च्याटको सहकारीमा गरेको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उठाई कामी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सही

0: जातका नयाँ धानका बिउ अब श्रेष्ठ एग्रोभेटमा
1: श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 3030 6644 युएस 312 आईएमआरएस 5786 उन्नत जातको धानको बिउमा राधा 4 सावित्री सर्जु 52 सामा मनसुली राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।
0: साथै रासायनिक मलमा युरिया डीएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
1: स्थान श्रेष्ठ एग्रोभेट बासरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
2: बासगढी नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: बासगढी नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई यही मिति 2083 साल जेठ 10 गते हुने भएकाले सम्पूर्ण बासगढी नगरवासी दाजुभाइ दिदी बहिनी सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौ।
2: स्थान बासगढी नगरपालिका 1 चेपाङ। समय 2083 साल जेठ 10 गते बिहान 11 बजे। आयोजक बासगढी नगर कार्यपालिकाको कार्यालय बासगढी।
4: आज तिनजना किस्ता बा ल्याना लुगी का हुँदा
5: मै त निलन लहुँ अखित किस्ता तिर्लसे त सामा घटा पर्न हो। 3 लाख ऋण लेन हुँ 3 लाख से ढेर तिर्सेक्नु अब मन तिर पर्न पनि बात कथ
6: हो। अपना 3 लाख रुपियाँ ऋण लिएर थिए 3 लाख रुपियाँ फिर्ता कै सेक्ल बाटी ऋण लिए बेर कै प्रतिशत ब्याज तिर परतना त अपना थाहा जो वर्ष अपना सामा व ब्याज कै 3 लाख रुपियाँ से ढेर तिर पर्न पे
4: कबुल कर्नक शर्तको पालना निकै ख नियत वर्ष कर्जा निटिर्न वा बहकाउमा लाख सामा ब्याज मिना हुई कै ख कर्जा भुक्तानीमा मेरमिरिक बहानाबाजी गर्न नाराबाजी गर्न वा दौनफे अवांछनीय गतिविधि गर्न गैर कानूनी वा वित्तीय अनुशासन विरूद्धको निन्दनीय कार्य हो।
7: युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड हो। रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।

给那铁锤敲，浑身跟马呀浪，浑身跟那铁锤敲，浑身跟马呀浪。

Hey,

आज मना उड़े रवाज़

0: यह तपाईलाई थाहा छ अब आउने महिना हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दूध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल परार साल जस्तै उच्च तापक्रमको कारण दूध उत्पादन घटी आमदानी र मूल्य घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान च्याटको सहकारीमा सलीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागज जुटाई दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौ।
0: विपत्ति बाजा बजाएर आउँदैन।
1: बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सलीको इन्सुरेन्स सँग। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य स्तनपान शुरू गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
0: रेडियो पूर्वा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: कामले हो कि जाले हो, खेतीबाली में तो समस्या आ गई थे।
3: कहाँ जाओ कहाँ करो, फिर दुख पैना होगी। लब
2: बरगरा नाम नाम कुछ रुपया मिले के जाई से मेरे
4: हेर्दे न मौसम ओ हावा पानी ले अपने खेती बाली में समस्या पर्वा कल से बरगरा नाम न सुनी समाधान को उपाय का ठा हो जाए। याद कर बिना हरेक सोमवार संजय 8 बजे रेडियो गुरु बाबा में
3: मोर समस्या तो एक तरह से समाधान होगी। मजा कार्यक्रम बना।

0: नवजीवन सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना। नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति, समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिन हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान ओम प्यालेस धनगढ़ी कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। सम्पर्क नम्बर 091520283।

एक्सिस कुनै पनि मायावी शक्ति युगत प्रलय र आँधी बेहरीले पनि हामीलाई अलग गर्न सक्दैन।

हमी जहाँ से पीछे थे यहाँ फूल फूल सा।

0: नमस्कार, मेरो नाम रजमान चौधरी, बाँसगढी नगरपालिका वडा नम्बर 4 बटफाटाल बर्दिया। म परवर्ती जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो परवर्ती जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। हात खुट्टा छम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मलबारमा काठेघर अन्न थैली मुटर नली कलेजो फोक्सो पित्त थैली आम्बा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98586 86 128, 98486 86 128, 98 20 21 29 41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हस्, धन्यवाद।
1: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
2: ल, यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
1: ए, के बिर्से के बिर्से भनेको त छातैको बिर्सेछु। लिउँ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल को मिसाउन भुलेछु।
2: तपाईँले बिर्सिनु हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
1: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
2: हो नि, बिहान काम दिउँसो आराम।
3: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊं, साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
4: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: घरमा बन्न पोषगर पूरक खाना 6 महिना पाछ अनिवार्य शुरू गरी अन्न गेडागुडी साग सब्जी फलफूल सहितका पोषगर पूरक खानाले बच्चा खाना तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग 2 वर्षसम्म स्तनपान जारी धरी।
6: रेडियो कुर्बाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाले जनहितमा जारी सन्देश।

0: होइन भर्खरै जस्तो लाग्छ अर्को महिना आइसक्यो भोलि कराउन थालिसके किस्त तिर्ने दिन आइसक्यो भनिरहेको छ यो महिना मेरो पनि किस्त तिरिदिनुहोस् है भाउजू अर्को महिना म दुवैजनाको किस्त तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

0: नगरवासी दाजुभाइ दिदीबहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान बाँसगढी नगरपालिका एक चेपाङ, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे, आयोजक बाँसगढी नगरपालिकाको कार्यालय बाँसगढी।

0: आजीवन सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना। नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिन हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली, सम्पर्क नम्बर 091520283।

0: मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्तियाबाट जनहितमा जारी सन्देश। आज तीन जान्छ किस्ता
1: भेट निलन लगाउँ अखित किस्ता तिर्न से त सामा घट पर्न हो। 3 लाख ऋण लिएर हुँ, 3 लाख से थियो तिर्सेको अब मन तिर पर्न परिवारबाट।
2: अपना 3 लाख रुपियाँ ऋण लिएर रहेछ, 3 लाख रुपियाँ फिर्ता कैसे लगाटी
0: कर्जा भुक्तानीमा मेरमेरि बहानाबाजी गर्न, नाराबाजी गर्न वा दौडो फेर अवांछनीय गतिविधि गर्न गैर कानूनी वा वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
3: लिमिट नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड हो। रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: औषधि अस्पताल प्रणाली बास्करी बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बास्करीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख बाँगिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
1: सम्पर्क नम्बर 084-100-192-400-200-210 बासबरी बर्दिया
2: साथै कोडको 11 चौतारा मार्गको पनि जानकारी गराइन्छ।

0: आजीवन सहकारी संस्था को 32वां वार्षिक साधारण सभा संबंधी सूचना। नवजीवन सहकारी संस्था लिमिटेडको 32वां वार्षिक साधारण सभा तथा सुसभारी गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 बजे शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली, सम्पर्क नम्बर 091-5-20-283।

0: चिन्ताउने धेरै बेर होइन अहिलेसम्म केही भएको छैन
1: हेर्नुहोस् है यसरी बाली नालीमा बिसाटीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल बिसाटीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ बिसाटी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ रासायनिक बिसाटी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ नेपाल सरकार विज्ञापन पुर्खाको बचाएको हाम्रो हस्तान्तरण गर्न एक अमूल्य प्राकृतिक स्रोत हो वनस्पति र वन्य जन्तु संरक्षण तथा मानव जाति जीवन सम्भव नहुना होइन होस् यहाँ संरक्षणमा हाम्रा सबैले जुटी
2: असल अमूल्य सम्पत्ति आजादीका कारण क्षेत्र गर्न परिभाषा
1: शून्य 84 126

0: కారణం నిజంగా మీరు జీవనం సమాపం
1: స్వస్థ జీవన బాధ్యత సరకారం.

0: प्रत्याशी साल जेठ 10 गते हुने भएकाले सम्पूर्ण आठखरी नगरवासी ताजो पानीदेखि बहिने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान बासुकी नगरपालिकाले चेपार समय

संस्था लिमिटेड धनबाद उद्योग आहे.

0: कर्जा लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105450 र अनलाइन गुनासो पोर्टलको इमेल gunaso@canrb.canpmा गुनासो पठाउन सक्नुहुन्छ।
2: सहकारी सन्देश।

International Rotary Club of Kathmandu meet campus at

0: भास्करी नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना
1: भास्करी नगरपालिकाको दोस्रो सम्मार्थिक सार्वजनिक सुनवाई 1 मिति 2083 साल

स्थान बासठी नगरपालिका एक चेपाङ समय 2087 जेठ 10 गते बिहान 11 बजे आयोजक बासठी नगरपालिकाको कार्यालय बासठी

I'm

कारमा पाचक समय पहरमा विद्युत आपूर्ति समस्या प्रति गम्भीर ध्यानाकर्षण सम्पैकी पाठ्यक्रम समाधानलाई परम्परामा गर्दा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ विकास निर्माणका आयोजनामा पीडा क्रिया सृष्टिले लागत प्रबन्धको यहीले लगानीका सान्दर्भिक प्रश्न उत्तर मुखरेजबाट अब खमार सन्देश चार विज्ञान सात बजे नेपाली भाषा खमार सन्देश लेखाएबाटै समग्रलाई समाचार कक्षका सर्वसकर्ताका कार्तिक समरिया गौरी शंकर अमरकुम कुमारको विधा हुन्छ रेडियो पूर्वबाट सुन्थे रवि जय पूर्वबाट

0: श्रेष्ठ एकजुटले विभिन्न जात र धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा रत्नाकार सावित्री 52 शर्मा मन्सुरी राम धान 606 505 301 यहाँ जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एकजुटमा आइसकेको छ।
1: साथै रासायनिक खाद्यमा युरिया डिएपी पोटास र विभिन्न खादका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
0: यसमा श्रेष्ठ एग्रोटेक खास गरी किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा
1: खास गरी नगरपालिकाको

0: सार्वजनिक सरकारी संस्थाको बत्तीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय गोल्ने कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार समय बिहान 8 बजेदेखि बेलुका

क्षेत्रपालले छाप्छ अगाउने महिना फसलहरूले पालन गर्ने गाईका सीमान्तले कामले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा प्रशासन जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र मूल्य

0: जस्ट लाग्छ अर्को महिना आइसक्यो भोलि कारण थालिसकी किस्ता तिर्ने दिन आइसक्यो भन्ने दा छ यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन भाउजू अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रभाव हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: समेत नेपाल र उपयुक्त वित्तीय संस्था लिमिटेड सहकारीमा जनहित बजारी सन्देश
1: निसर्गलाई रोग नसेपछि स्वस्थ जीवन अप्नाई निसर्ग रोग झट्ट बहल ध्यान दिहेन जीवन खत्तम हुई सन्तुलित खाना खाई व्यायाम

Thank you.

Jesus e Paulo धेरै वार्तामा विशिष्टता सम्मा बेग्रुप पानीको साझेदारी भाग सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

Facebook.

isso que nós temos que fazer, só faz um bocadinho de sujeito. नवजीवन संस्था निमित्त बत्तीस वार्षिक साधारण सभा तथा सुसभालाई गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजात

0: सभापति सभा में राष्ट्रीय सुनागत ने विश्वास को मत पाएको घोषणा गर्नु भएको थियो।
1: माननीय मुख्यमन्त्री कृष्ण शर्मा यादवले नेपालको संविधानको धारा 188 तारा दुई तथा प्रदेशसभाका संविधान नियमावली 2073 नियमित 140 पिएम चार बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जन्म भाषाठी मत परेको र अन्तसंख्या नेपालको संविधानको धारा 188 धारा तीन बमोजिम प्रदेशसभामा तत्कालीन कायम रहेको सम्पूर्ण सभा संख्याको विमत भएकोले माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभा

सुधार संशोधनका विषयमा सात दिनभित्र सुझाव उपलब्ध गराउन

खेतीपाती काम गरेका महिला किसानको पनि छ र सम्मान लगायतका

Thank you.

Thank you.

Estava caído, só tinha medo da axia.

ఉంటారా?

0: チーパーとエリルさんのチャ
1: Thank you.

साधन के नया देवता होता है को गृहमत के साधन की यात्रा आवश्यकता नहीं दक्षिण आफ्रिका सरकारी समय के साथ नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाली संस्कृति परियोजना कार्यान्वयन समितिको चैत्र बैठक आगामी जुन महिनामा काठमाडौँमा हुने भएको छ। प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग टी अन्तर्गतको अन्तिम चरणमा नेपालले अमेरिकालाई 122 रन गराएको छ र काला महिला वर्ल्ड च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभाडालाई धन्यवाद। भोलि चेक नगरी बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। पहिलेलाई म दिपक आचार्य पनि बिताउँछु।

0: यस संस्थाबाट कर्ज लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्ज भुक्तानी गर्नु फेरिको कानुनी राजनैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा लगाउने फोन नम्बर 18105402022 र अनलाइन गुनासो पोर्टलको इमेल

0: जीवन सहकारी संस्थाको पच्चिसौं वार्षिक सभा सम्बन्धी सूचना। नवजीवन सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समग्र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो साइनको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिनुहुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 बजे शनिबार समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म स्थान ओम प्यालेस धनगढी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली सम्पर्क नम्बर 091520283।

0: మాకు కొంచెం కూడి ఎక్కడి బొట్టులో ఇస్తాను
1: ఏమి చింతాలని అది

0: बताता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसकरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यात्ने र हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी थालीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचोडी पाँच पाँचोडी
0: Thank you.

0: ہمارا آزادی نیتن کمر پٹیشن پر سارا لائک جی
1: Thank you.

0: पार्टी जनता खोज्नु सरकारी लाइटरले पनि दिने
1: पत्रमा आदिले देखेछ लगभग वन कार्यालय सामुदायिक वनको प्रहरीहरू खबर गरी सबैजना सुरक्षित तरिकाले आगि बुताई बाजुता क्षेत्र अनुसार बनाउन आगि लगाउँदा आगलागी भइँदैन अनुठी काम गर्नलाई आगलागीमा चाहिँ नोक्सान दिएको स्वीकृत छ 60,000 रुपियाँसम्म जरिवानामा 3 वर्ष पैसा दिनु सजाय विषय छ उनीहरू चाहिँ बनाउ आगि लगाउँदा आगलागी विषयमा क्रियाकलाप निकाले र अपराधमा सही भएर सजाय भागीदार नै बने डिभिजन वन कार्यालय बर्दिया फोन नम्बर 0 84 4 1 56

0: भनिने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाज सेवीजीवहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान राष्ट्रिय नगरपालिका एक चेताङ समय

0: नवजीवन सहकारी संस्था को 3500 वार्षिक साधारण सभा संबंधी सूचना। नवजीवन सहकारी संस्था लिमिटेड को 3500 वार्षिक साधारण सभा तथा सुसभारी गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस हङ्गरी कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड

राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटाले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ।

0: छात्र राज्य सुझाव गर्नु भइरहेको छ भन्दा अनि यो सीमालाई कतिसम्म मतलब भारत सरकारले बढाइदिनु वा त्यो गर्न सक्छ विस्तार गर्न
1: अहिलेको सीमाले एकदमै सडक हो नयाँ सुरुवात गरिरहेको अवस्थामा राजस्व सङ्कलनमा इन्टरभेन्सन गर्ने हो भने हामीलाई चाहिँ अहिलेकै शिक्षित इकोनोमीको अवस्थामा पनि बिस खर्ब राजस्व सजिलै पुग्नु पर्ने हो कि तथा कतै चुनाव छ अब हामी सबले के पनि तिर्नुपर्ने तिर्दैन किन तिर्नै पर्दैन इलेक्ट्रोनिक सामान किने विषय राख्यो भने मलाई ट्याक्स बिल मैले मागिदिनँ उहाँ चाहिँ ट्याक्स बिल दिँदैन सबैलाई भन्नुभयो खराब व्यापारीहरूले त घर शैली गरेको अदालतले नै अर्को जरिमाना तिराएको त्यस्तो छ नि यो सबले विद्यार्थी राम्रो हो

गरिदिइराख्नु छ, यहाँले पनि तल बिपीको अपेक्षाहरू राखेका हुन्छन्। पहिलो सहयोगी त्यो बनाउन सक्छ।

0: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फैनका छात्रगणले कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी खानी सम्बन्धी अभियोगमा प्रकरण हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
1: सहकारीको मुद्दामा संगठित अपराध सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा अभियोग लागेको

मैले चान्स सुरु गरिसकेको दुई किसिमले थाहा पाएको छ। अक्सफोर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्युटले ठुलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले यो बिमारका कारण

Thank you.

Paris must have all but this one about 6,000 husband and these who's a man. नवजीवन सरकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभारी गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने प्रकारले संस्थाका सम्पूर्ण शेयर सदस्य भारभागहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी

cette fois, par cette fin, qu'il soit hier, bien mis à ses voici.

Bruce has leaks of my

Thank you.

सबै घाउ खतरा भए पनि सबै घाउ खतराहरूद्वारा खानेहरू औषधि उपचार

se hace, por favor.